ये वंग दी दिले वंग्रेश यखवाशीन जारोक्षियार करन बावु ब्रा कुष्टन खुशक दाइक विरन नामुस शरफ रसन शंगाल नामुस پیشروج جیان کردستان ای که جو خورتین مه ای لوانین کرده